यो आकाशवाणी गुवाहाटी हो। अब भास्कर दालबाट समाचार सुन्नुहोस्। बुधबारको विनाशकारी बाढीपछि नेपालमा अहिलेसम्म 108 जना भारतीयको उद्धार गरिएको विदेश मन्त्रालयले जनाएको छ। सामाजिक सञ्जालमा जारी सन्देशमा विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले पहिलो हराइरहेका करिब 50 जना भारतीयलाई सम्पर्क गरिएको बताएका छन्। मन्त्रालयका अनुसार 275 जना भारतीय अझै पनि बेपत्ता छन् र लगभग 128 जना एनआरआई अझै पनि बेपत्ता भएका छन्। नेपालमा अचानक आएको बाढीबाट मृत्यु हुनेको संख्या बढेको छ। वर्षा र बाढीको डरका बीच उद्धार कार्यहरू तीव्र गतिमा जारी छन्। बाढीमा कम्तीमा पनि 320 विदेशी नागरिक र लगभग 2400 जना बेपत्ता भएका छन्। हालसम्म 261 विदेशी पर्यटक सहित 4400 भन्दा बढी मानिसहरूलाई उद्धार गरी सुरक्षित स्थानमा सारिएको नेपाल प्रहरीले जनाएको छ। 8 जिल्लाबाट 675 शव निकालिएको नेपाल प्रहरीले जनाएको छ। सबैभन्दा धेरै शव चितवन, नवलपरासी, पूर्व नवलपरासी, पश्चिम

जिल्लामा निकालिएको छ। सबैभन्दा बढी प्रभावित रसुवा जिल्लाका अधिकारीहरूले वर्षा र कुहिरोको कारणले अस्थायी रूपमा रोकिएको उद्धार र राहत कार्य हिजो पुनः सुरु भएको बताएका छन्। चिनिया अधिकारीहरूले सीमाको चिनियातर्फ 7 जनाको मृत्यु भएको र 550 भन्दा बढी बेपत्ता भएको बताएका छन्। यसैबीच भारी वर्षाले स्थिति जटिल बनेको छ। बढ्दो प्रतिकूल मौसम र क्षतिग्रस्त पूर्वाधार कारण बाढी प्रभावित केही क्षेत्रहरूमा उद्धार कार्यमा बाधा पुग्ने डर छ। असम राज्यमा विपद व्यवस्थापन प्राधिकरणले नेपालमा आएको बाढीमा हिजो पश्चिम कार्बी आङ्लोङ र नलबारीका 2 जना बेपत्ता भएको बताएका छन्। असम सरकारले अगस्त 26 अघि जिल्लाबाट नेपाल गएका परिवारलाई प्रशासनहरूलाई सम्पर्क गर्न र सबै जानकारी उपलब्ध गराउन आग्रह गरेको छ। राज्य विपद व्यवस्थापन प्राधिकरणका अनुसार यसअघि जिल्लाबाट बेपत्ता भएका 2 जना सुरक्षित छन्। अर्थमन्त्री जयन्त मल्ल बरुवाले हिजो नेपालमा आएको बाढीमा बेपत्ता भएका नलबारीका अराराका अरुण महन्तको परिवारसँग कुरा गरेका थिए। मन्त्रीले सरकारबाट सबै सम्भव सहयोगको आश्वासन पनि प्रदान गरेका छन्। प्रधानमन्त्री नरेन्द्र मोदीले आज बिहान 11 बजे आकाशवाणीमा मन की बात कार्यक्रम मार्फत देश र विदेशका जनतालाई सम्बोधन गर्नुभएको छ। यो कार्यक्रमको 137 एपिसोड भएको छ। यो कार्यक्रम सबै आकाशवाणी दूरदर्शन नेटवर्कका साथै आकाशवाणी वेबसाइट र न्युज इयर मोबाइल एपमा उपलब्ध भएको छ। मुख्यमन्त्री डाक्टर हेमन्त विश्व शर्माले हिजो मेघालयको शिलङमा रहेको असम रेजिमेन्टमा युद्ध स्मारक को मातृभूमिको खातिर सर्वोच्च बलिदान दिने वीर सैनिकहरूलाई श्रद्धाञ्जली अर्पण गर्नुभएको छ। यस अवसरमा डाक्टर शर्माले शहीदहरूको अटल साहस बहादुरी र बलिदानले सबैलाई देशको सेवा गर्न सधैँ प्रेरित गर्नेछ भनी उल्लेख गर्नुभएको छ। भारत सरकारको जलस्रोत मन्त्रालयले खानेपानी तथा सरसफाई विभागको राष्ट्रिय जल जीवन मिसनको अनुदानमा आइआइटी गुवाहाटीका अनुसन्धानकर्ताहरूको टोलीले धेरै कम लागतमा भूगर्भीय पानीबाट आर्सेनिक र फ्लोराइड हटाउन सफल पानी प्रशोधन प्रविधि विकास गरेको छ। सरकार असमका जातीय समूहको सम्पदाको सम्मान गर्न र विविधता र एकतालाई सुदृढ पार्न प्रतिबद्ध छ। केन्द्रीय मन्त्री सर्बानन्द सोनोवालले उक्त कुरा भन्नुभएको हो। उहाँले हिजो डिब्रुगढ जिल्लाको गोरुधरियामा आयोजित अखिल असम मटक युवा छात्र परिषदको 15 केन्द्रीय स्थापना दिवसको उद्घाटन समारोहमा बोल्दै उक्त कुरा भन्नुभएको हो। उहाँले मटक समुदायको गौरवशाली इतिहास र समृद्ध सांस्कृतिक परम्परालाई नयाँ पुस्तालाई सधैँ प्रेरणा दिनेछ भनी उल्लेख गर्नुभएको छ। असम राज्य चुनाव आयोगले आगामी सिल्चर नगर निगम चुनावलाई ध्यानमा राख्दै चुनावी अभियानमा भाग लिन अधिकतम संख्यामा स्टार प्रचारहरूको समयसीमा बढाएको छ। राज्य चुनाव आयोगले गत वर्ष सेप्टेम्बरमा एक सूचना जारी गर्दै विभिन्न राजनीतिक दलका स्टार प्रचारहरूको अधिकतम संख्यालाई सिल्चर नगरपालिका चुनावमा अंशग्रहण गर्न प्रदान गरेकोलाई उक्त निर्देशनालाई पुनः बहाली राखेको छ। भारतका महिला टोलीले आज दुवै अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा T20 एसिया कपको पहिलो खेलमा थाइल्यान्ड विरुद्ध आफ्नो अभियान सुरु गर्नेछन्। उक्त खेल भारतीय समयअनुसार रात्रि 8:30 बजे अनुष्ठित हुनेछ। सुन्दै हुनुहुन्थ्यो समाचार पुरा भयो।

नेपाली कार्यक्रम अन्तर्गत महुवा शाखाबाट बोलिरहेको छौँ। यो कार्यक्रम मेडम एपको 411.5 मिटर तदनुसार 729 किलो हर्जमा र एफएम बेन्डको 101.6 मेगा हर्जमा प्रसारण भइरहेको छ। समय अहिले अपराह्नको 3:21 र 25 सेकेन्ड भएको छ। यसका साथैमा भास्कर दाहाल श्रोताहरूलाई स्वागत जनाउँदै प्रस्तुत गर्दैछु आजका हाम्रा कार्यक्रमहरू। उद्घोषकले मन पराएका गीत सुन्ने क्रम जारी छ। आज उक्त कार्यक्रममा सुन्नुहोस् पहिलो यो गीत भावना थापाको स्वरमा।